कामना हुनुपर्छ। हे नारद, भक्तले यज्ञपवित्र हातमा लिएर भगवानको अगाडि रुदै र पुकार्दै यो कारुणिक प्रार्थना गर्नुपर्छ कि हे दीनबन्धु, हे संकट मोच भन्दै भगवानलाई जनै र अङ्गोछा पहिराइदिनुपर्छ, जसले मनुष्यलाई संसारको बन्धनबाट मुक्त गराउँदछ। यज्ञपवित्र अर्पण गरिसकेपछि भगवानको श्री अङ्गलाई सुगन्धित बनाउन र उहाँलाई परम शीतलता प्रदान गर्नको लागि चन्दनको लेप अर्पण गर्नुपर्छ। चन्दन तयार गर्दा मलय पर्वतको साँचो श्रीखण्ड चन्दनलाई ढुङ्गाको सिलौटामा गंगा जलका साथ घोटेर त्यसमा कपूर, केसर र कस्तुरी मिलाएर दिव्य चन्दन बनाउनु पर्छ। चन्दन अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम, हे श्रेष्ठ पुरुष, हजुरको परम प्रीति प्रसन्नताको लागि म यो अत्यन्तै सुगन्धयुक्त मनोहर चिसो र दिव्य चन्दनको लेप हजुरको निधार र श्री अङ्गमा लगाउनका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यसलाई मेरो माया सम्झेर ग्रहण गर्नुहोला। यति भन्दै भगवानको निधार, छाती र हातहरूमा चन्दनको सुन्दर लेप वा तिलक लगाउनु पर्छ। चन्दन लगाइसकेपछि भगवानलाई अक्षता अर्थात पवित्र चामल अर्पण गर्नुपर्छ। अक्षता चढाउँदा चामलका दानाहरू कतैबाट पनि टुटेका वा खण्डित भएको हुनुहुँदैन। ती पूर्ण रूपमा सफा र साबुत हुनुपर्छ, किनकि भगवानलाई अपूर्ण वस्तु चढाउनु वर्जित छ। चामललाई बेसार वा केसरको रङमा रंगाएर सुशोभित बनाउनुपर्छ। अक्षता अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम प्रभु, हजुरको पूजाको पूर्णताका लागि मेरो जीवनमा अक्षत अर्थात कहिले पनि नष्ट नहुने अक्षय सुख समृद्धि प्राप्तिका लागि यी परम सुन्दर र शोभायमान अक्षताहरू हजुरको चरणमा ग्रहण गर्नुहोस्। यति भन्दै भगवानको निधारमा र चरण कमलमा ती अक्षताहरू अर्पण गर्नुपर्दछ। भगवान नारायण यस अध्यायको सबैभन्दा गोपनीय र महत्वपूर्ण पूजा विधिको रहस्य खोल्दै देवर्षि नारदलाई भन्नुहुन्छ, हे नारद, चन्दन र अक्षता चढाइसकेपछि भगवान पुरुषोत्तमको महाशरीरको प्रत्येक अङ्गलाई छुट्टा छुट्टै रूपमा पूज्ने अङ्ग पूजाको विशेष विधान आरम्भ हुन्छ। यो अङ्ग पूजा साक्षात भगवानका परम पवित्र र दिव्य 24 मन्त्रहरूद्वारा सम्पन्न गरिन्छ। यी 24 मन्त्रहरू भगवान श्री विष्णुका ती प्रसिद्ध 24 नामहरूसँग सम्बन्धित छन् जसले ब्रह्माण्डको 24 तत्त्वहरूलाई नियन्त्रण गर्दछन्। हे नारद, यस अङ्ग पूजाको सबैभन्दा ठूलो व्याकरणगत र तान्त्रिक नियम यो हो कि प्रत्येक नामको अन्त्यमा चतुर्थी विभक्ति अनिवार्य रूपमा लगाउनुपर्छ र नामको अन्त्यमा नमः अर्थात् नमः शब्द जोड्नुपर्छ। चतुर्थी विभक्तिको अर्थ हुन्छ उहाँका लागि मेरो यो प्रणाम र समर्पण छ। व्रत बस्ने मनुष्यले हातमा चन्दन, अक्षता र फूल लिएर नामको अन्त्यमा चतुर्थी विभक्ति लगाएर प्रत्येक मन्त्रको उच्चारण गर्दै भगवानको एक एक विशिष्ट अङ्गको पूजा गर्नुपर्छ। यसको पूर्ण र शास्त्रीय विधि यस प्रकार छ, जसलाई अत्यन्तै ध्यानपूर्वक एकाग्र चित्त भई सम्पन्न गर्नुपर्दछ। ओम केशवाय नमः। यो पहिलो मन्त्र उच्चारण गर्दै भगवानका परम पावन चरण कमल अर्थात् दुवै खुट्टाहरूको पूजा गर्नुपर्छ। ओम नारायण नमः। यो मन्त्र भन्दै भगवानका गुल्फ अर्थात् दुवै कुचाहरूमा पुष्प र चन्दन अर्पण गर्नुपर्छ। ओम माधवाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानका दुवै जाँघ अर्थात् तिग्राहरूको भक्तिपूर्वक पूजा गर्नुपर्छ। ओम गोविन्दाय नमः। यो मन्त्र भन्दै भगवानको कटी भाग अर्थात् कम्मरको स्थानमा अक्षता चढाउनुपर्छ। ओम विष्णवे नमः। यो मन्त्र उच्चारण गर्दै साक्षात चराचर ब्रह्माण्डलाई भित्र राख्ने भगवानको उदर अर्थात् पेटको पूजा गर्नुपर्छ। ओम मधुसूदनाय नमः। यो मन्त्र भन्दै लक्ष्मीको निवास स्थान मानिने भगवानको हृदय अर्थात् छातीको भागमा चन्दन लगाउनु पर्दछ। ओम त्रिविक्रमाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको सुन्दर कण्ठ अर्थात् घाँटीको पूजा गर्नुपर्छ।

ओम श्री धराय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको परम मनोहर मुख कमलको पूजा गर्नुपर्छ। ओम ऋषिकेशाय नमः। यो मन्त्र भन्दै समस्त इन्द्रियका स्वामी भगवानका दिव्य नेत्र अर्थात् आँखाहरूको पूजा गर्नुपर्छ। ओम पद्मनाभाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको नाभिको पूजा गर्नुपर्छ, जहाँबाट ब्रह्माजीको उत्पत्ति भएको थियो। ओम दामोदराय नमः। यो मन्त्र भन्दै यशोदा माताले डोरीले बान्नु भएको भगवानको उदर र ललाट अर्थात् निधारको पूजा गर्नुपर्दछ। ओम शंकरषणाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको शिर अर्थात् टाउको र कपालको भागमा पुष्प चढाउनु पर्छ। ओम प्रद्युम्नाय नमः। यो मन्त्र भन्दै भगवानको नासिका अर्थात् नाकको भागको पूजा गर्नुपर्दछ। ओम अनिरुद्राय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको कण्ठ र छातीको सन्धिको पूजा गर्नुपर्दछ। ओम पुरुषोत्तमाय नमः। यो मन्त्र भन्दै साक्षात पुरुषोत्तम भगवानको सम्पूर्ण महाशरीरको एकैचोटि पूजा गर्नुपर्छ। ओम अध्यक्षजाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानका दुवै कानको भागको पूजा गर्नुपर्छ। ओम नरसिंहाय नमः। यो मन्त्र भन्दै भगवानको सिंह जस्तै पराक्रमी काँधहरूको पूजा गर्नुपर्दछ। ओम अच्युताय नमः। यो मन्त्र उच्चारण गर्दै कहिल्यै स्वरूपबाट नखस्ने भगवानको जिब्रो र मुखभित्रको भागको ध्यान गरी पूजा गर्नुपर्छ। ओम जनार्दनाय नमः। यो मन्त्र भन्दै समस्त जनताका लागि दुःख हर्ने भगवानका दुवै घुँडाको पूजा गर्नुपर्छ। ओम उपेन्द्राय नमः। यो मन्त्र उच्चारण गर्दै इन्द्रका भाइको रूपमा रहेका भगवानका खुट्टाका औँलाहरूको पूजा गर्नुपर्छ। ओम हरये नमः। यो मन्त्र भन्दै पाप हरण गर्दै भगवानको पिठ्यूको भागको पूजा गर्नुपर्छ। ओम कृष्णाय नमः। यो अन्तिम चौबिसौँ मन्त्र उच्चारण गर्दै साक्षात सच्चिदानन्द धन श्री कृष्णको शिखादेखि नखसम्मको समस्त अङ्गहरूको पूर्ण पूजा गर्नुपर्दछ। हे नारद, यसरी चौबिस नामहरूद्वारा चतुर्थी विभक्ति लगाएर भगवानको शिखादेखि नखसम्म सम्पूर्ण चौबिस अङ्कको क्रमबद्ध पूजा गरिसकेपछि हातमा सुगन्धित पुष्पहरू, तुलसीका पत्रहरू र अन्य पूजोपचारका सामग्रीहरू लिएर प्रत्येक एक एक वस्तुलाई मन्त्रसहित समर्पण गर्दै साक्षात पुरुषोत्तम भगवानको महापूजन सम्पन्न गर्नुपर्छ। यो विधि जसले गर्छ उसको शरीर र घर साक्षात मन्दिर जस्तै पवित्र र दिव्य ऊर्जाले भरिन्छ। अङ्ग पूजा समाप्त भएपछि भगवानलाई सुगन्धित धूप र घिउको दीप देखाउनु पर्छ। धूप अर्पण गर्दा वनका पवित्र जडीबुटीहरू र गुगलको धूप बाल्नु पर्छ, जसले वायुमण्डललाई सुगन्धित बनाउँछ। दीप अर्पण गर्दा गाईको शुद्ध घिउमा कपासको बत्ती बालेर भगवानको अगाडि राख्नुपर्छ, जसले अज्ञानताको अन्धकारलाई नष्ट गर्दछ। धूप र दीप देखाएपछि भगवानलाई महानैवेद्य अर्पण गर्नुपर्दछ। नैवेद्यमा शुद्ध घिउमा पकाइएका अनेक प्रकारका मधुर पकवानहरू, खीर, लड्डु, पेडा, मालपुवा र ऋतु अनुसारको ताजा फलफुलहरू जस्तै केरा, आँप, स्याउ, नरबेल आदि चढाउनु पर्छ। नैवेद्य अर्पण गर्दा तुलसीको पात अनिवार्य रूपमा माथि राख्नुपर्छ, किनकि तुलसी बिना भगवान श्रीकृष्णले कुनै पनि भोग ग्रहण गर्नुहुँदैन। नैवेद्य अर्पण गरिसकेपछि भगवानलाई पुनः एकपटक आचमनका लागि जल दिनुपर्दछ र मुख शुद्धिका लागि सुगन्धित मसलायुक्त ताम्बुल अर्थात् पानको पात, सुपारी, अलैँची र ल्वाङ अर्पण गर्नुपर्दछ। आदरणीय श्रोता, सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका शौनक आदि ऋषिगण, साक्षात भगवान नारायणले नारदलाई
पुरुषोत्तम मासको व्रतको अन्तर्गत गरिने मूर्तिको प्राण प्रतिष्ठा, ऋग्वेद र यजुर्वेदका मन्त्रहरूको शक्ति, स्वाहाध्वनिको महत्व र आसनदेखि अक्षतासम्मका उपचारहरू तथा 24 नामहरूद्वारा चतुर्थी विभक्ति लगाएर गरिने अङ्ग पूजाको यो परम दुर्लभ साङ्गोपाङ्ग तान्त्रिक र शास्त्रीय विधि सविस्तार वर्णन गर्नुभयो। महर्षि वाल्मीकिले राजा दृढधनुवालाई यो विधि सुनाएर उनको आत्मिक चेतनालाई पूर्ण रूपमा स्थिर र पवित्र गराउनु भयो। राजा दृढधनुवा यो विधि सुनेर संसारकै सबैभन्दा धनी र सुखी मानिस भएको महसुस गर्न थाले। हे ऋषिहरू, यो 21 अध्याय पुरुषोत्तम मासको पूजा विधिको त्यो महाप्राण हो जसले जड मूर्तिलाई पनि साक्षात चैतन्य ईश्वरमा बदल्ने सामर्थ्य राख्दछ। जो मनुष्य यो 21 अध्यायको परम पावन कथालाई प्राण प्रतिष्ठाको यस विधिलाई परम श्रद्धाका साथ सुन्दछ, सुनाउँदछ वा आफै पाठ गर्दछ, उसका घरमा स्थापित देवी देवताहरू सधैँ जागृत रहन्छन्। उनको घरमा कहिले पनि अकाल मृत्यु, करिबी अनिकाल, भूत प्रेत वा कुनै पनि नकारात्मक ऊर्जाको प्रवेश हुन सक्दैन। उसले यस लोकमा आफ्ना समस्त सात्विक इच्छाहरू पूरा गरी पुत्र पौत्रको सुख भोगेर अन्त्यमा भगवान श्रीकृष्णको परम प्रिय वैकुण्ठ लोकमा गएर अमर आनन्द प्राप्त गर्दछ। आजको यो 21 अध्याय यही सम्पन्न भयो। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढधनुवा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत विधि प्राण प्रतिष्ठा षोडशोपचार पूजन नाम एकविंशतितमो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सदाबहार तथा नैतिक भजनहरुको संग्रह कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा नेपाल टेलिकम
1: राष्ट्रको संचार। नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अभ्युदयमा। म प्रस्तोता युवेन्द्र। आदरणीय श्रोता, अब म यहाँसँग केही सुमधुर एवं सदाबहार भजनका साथमा रहनेछु।

0: छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। अबको प्रस्तुतिमा म यहाँलाई केही सदाबहार भजन सुनाउनेछु।
3: कुल रीत सदा चली आई

0: सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा सदाबहार भजन सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा अहिले यहाँ सदाबहार भजन सुन्नु

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अभिदय र कार्यक्रममा केही सदाभार भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुमिश्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइ पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: यही पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं।
2: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
2: सम्पर्क नम्बर
1: 9141470164
2: 9032454
1: 9849528781
3: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा सदाबहार भजन सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम अभ्युदय र कार्यक्रममा सदाबहार भजन सुन्दै हुनुहुन्छ।

नमस्ते आदरणीय श्रोता, यो सदाभार भजनका साथसाथै कार्यक्रम अभिधेयको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आज शनि सरबार, यहाँको दिन अत्यन्त रमाइलो रहोस्, यही कामनाका साथमा नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 21 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 21 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता त्रिकालदर्शी र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 20 अध्यायमा महर्षि वाल्मीकिको मुखारविन्दबाट निस्किएको त्यो परम पावन र कल्याणकारी श्री पुरुषोत्तम मास व्रतको प्रारम्भिक विधि विधान श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी व्रत बस्ने मनुष्यले ब्रह्म मुहूर्तमा उठ्नुपर्छ, शौच आदि कर्म र स्नान गरेर कसरी प्रातकालीन सन्ध्या र गायत्री जप गर्नुपर्दछ र कसरी घरको पवित्र भूमिलाई गाईको गोबरले लिपेर चामलद्वारा सुन्दर अष्टदल कमलको निर्माण गरी कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति स्थापित गर्नुपर्दछ। अब यो 21 अध्यायमा कथाले एउटा अत्यन्तै गुण आध्यात्मिक र शास्त्रीय रहस्यको क्षेत्रमा प्रवेश गर्दछ। कलशको माथि मूर्ति स्थापना गर्नु मात्र पूजाको पूर्णता होइन, जबसम्म त्यस मूर्तिमा साक्षात ईश्वरको दिव्य चेतना र प्राणको सञ्चार हुँदैन तबसम्म त्यो मूर्ति केवल एउटा भौतिक वस्तु मात्र रहन्छ। तसर्थ यस अध्यायमा साक्षात भगवान नारायणले देवर्षि नारदलाई मूर्तिको प्राण प्रतिष्ठाको त्यो परम गोप्य वैदिक र तान्त्रिक विधि विस्तारपूर्वक बताउनुहुनेछ, जसद्वारा एउटा धातु वा ढुङ्गाको मूर्ति साक्षात जीवित र जाग्दो देवताको रूपमा परिणत हुन्छ। यसका साथै भगवानलाई अर्पण गरिने आसन पाद्य आचमन पञ्चामृत स्नान वस्त्र योग्य पवित चन्दन र अक्षता जस्ता उपचारहरूको मन्त्र सहितको पूर्ण विधि यस अध्यायमा प्रकट हुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। आदरणीय श्रोता श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान श्री कृष्णले अर्जुनलाई पुरुषोत्तम मासको महिमा सुनाउनु भयो र महर्षि वाल्मीकिले राजा दृढधनुवालाई कलश स्थापनाको विधि बुझाउनु भयो, त्यसपछि मूर्तिको देवत्व जागृत गर्ने विधिको वर्णन सुरु गर्नुभयो। भगवान हरि देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुहुन्छ, हे नारद, जब भक्तले कलशको माथि तामाको पात्रमा श्री राधा कृष्णको सुन्दर प्रतिमा स्थापित गर्दछ तब सबैभन्दा पहिले त्यस प्रतिमालाई आध्यात्मिक रूपमा शुद्ध र जागृत गर्नु परम आवश्यक हुन्छ। हे नारद, शास्त्रको यो अकाट्य नियम छ कि यदि कुनै धातु जस्तै सुन चाँदी तामा पित्तल वा अष्ट धातु अथवा ढुङ्गाको मूर्तिलाई विधिपूर्वक संस्कार गरिएन भने त्यो मूर्ति केवल धातु वा निर्जीव पदार्थ मात्र रहन्छ। त्यस्तो संस्कारविहीन मूर्तिमा पूजा गर्दा न त कुनै आध्यात्मिक फल मिल्दछ न त भगवानको कृपा नै प्राप्त हुन्छ, किनकि त्यहाँ भगवानको चेतना जागृत भएको हुँदैन। तसर्थ धातुको त्यस जड शरीरमा परमात्माको परम चेतनालाई भित्राउनका लागि प्राण प्रतिष्ठाको विधि अनिवार्य रूपमा गर्नुपर्दछ। प्राण प्रतिष्ठा गर्नुभन्दा अगाडि त्यस प्रतिमालाई अग्निद्वारा शुद्ध अर्थात् अग्निको माध्यमबाट शुद्धिकरण गर्नुपर्छ। अग्निको अर्थ यहाँ भौतिक आगोमा मूर्तिलाई जलाउनु वा पगाल्नु होइन, बरु मन्त्रहरूको तेज र रापद्वारा अथवा घिउ र महको लेप लगाएर वा सुवर्ण शलाका अर्थात् सुनको सानो सियोद्वारा मूर्तिको आँखाहरू खोल्ने नेत्रोन्मिलन संस्कार गर्नु हो। पवित्र मन्त्रहरूको उच्चारणद्वारा मूर्तिको धातुमा रहेका निर्माणकालीन समस्त दोषहरू कालीगढको हस्त स्पर्शबाट लागेका अशुद्धिहरू र अन्य प्रदूषणहरूलाई पूर्ण रूपमा जलाएर भस्म गर्नु नै अग्निशुद्धि हो। अग्निको यो मन्त्रमय शुद्धिकरणपछि मात्र यो मूर्ति प्राण प्रतिष्ठाका लागि योग्य र पवित्र बन्दछ।
भगवान नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब मूर्तिको अग्नि र मन्त्रद्वारा पूर्ण शुद्धि हुन्छ तब वेद र शास्त्रका मन्त्रहरूलाई राम्रोसँग जान्ने पवित्र आचरण भएका र जितेन्द्रिय भएका ब्राह्मणहरू जसले वेदोक्त मन्त्रहरूको मर्म बुझेका हुन्छन् तिनीहरूद्वारा प्राण प्रतिष्ठाको मुख्य कार्य प्रारम्भ गर्नुपर्छ। त्यस विद्वान ब्राह्मणले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र गरी साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै आफ्नो दाहिने हातको अंगुठा अर्थात् बुढी औंलालाई त्यस स्थापित गरिएको मूर्तिको हृदय भागमा अर्थात् छातीको बीचमा दृढताका साथ निरन्तर राख्नुपर्छ। ब्राह्मणले आफ्नो अंगुठालाई भगवानको हृदयमा राखेर यो ध्यान गर्नुपर्दछ कि उनको आफ्नै प्राणशक्ति र ब्रह्माण्डको दिव्य चेतना त्यस प्रतिमा भित्र प्रवेश गरिरहेको छ। त्यस समयमा उनले ऋग्वेदको परम शक्तिशाली र सुप्रसिद्ध विष्णुकुलको महामन्त्र तदिष्टो परम पदम सदा पश्यन्ति सूर्य यो उच्च र स्पष्ट स्वरमा निरन्तर उच्चारण गर्नुपर्छ। यो मन्त्र साक्षात भगवान पुरुषोत्तमको बीज मन्त्र समान हो जसले ब्रह्माण्डको व्यापक विष्णु चेतनालाई एक ठाउँमा केन्द्रित गर्ने सामर्थ्य राख्दछ। त्यसपछि ब्राह्मणले अत्यन्तै श्रद्धा र एकाग्रताका साथ ती प्राण प्रतिष्ठाका विशिष्ट मन्त्रहरूको पाठ गर्दै मूर्तिको भित्र प्राणको आवागमन र स्थिरताको प्रार्थना गर्नुपर्छ। मन्त्रको भाव यो हुनु पर्दछ कि त्यस स्थापित गरिएको राधा कृष्णको मूर्तिमा साक्षात परमात्माका दिव्य प्राणहरू सदा सर्वदाका लागि प्रतिष्ठित रहन्। यस मूर्तिमा भगवानको चेतना स्थिर रहोस् र यो चेतना कहिले पनि बाहिर जान नपाओस्। यस मूर्तिमा प्राणहरू संलग्न रहन् र यसको देवत्व कहिले नष्ट नहोस्। अर्थात् यो मूर्ति अब केवल धातुको टुक्रा होइन, यो त साक्षात ईश्वरको जीवित र जाग्दो महाशरीर बनोस्। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे देवर्षि, यस प्रकार ऋग्वेदका मन्त्रहरू र हृदयमा अङ्ग गुष्ठको स्पर्श गरिसकेपछि त्यस प्रतिमामा पूर्ण रूपमा देवत्व अर्थात् भगवानको वास्तविक स्वरूप र अलौकिक शक्ति प्रकट गर्नका लागि प्रतिमामा देवत्व ल्याउने यजुर्वेदका परम पावन प्राण प्रतिष्ठा सूक्त र मन्त्रहरूको पाठ गर्नु पर्दछ। यजुर्वेदका ती मन्त्रहरूको उच्चारण गर्दा प्रत्येक मन्त्रको अन्त्यमा अत्यन्तै पवित्र तेजस्वी र कल्याणकारी स्वाहा शब्दको ध्वनि उच्चारण गर्नुपर्दछ। स्वाहा शब्दको उच्चारण गर्ने बित्तिकै ब्रह्माण्डको अदृश्य दिव्य ऊर्जा र भगवान पुरुषोत्तमको प्राण शक्ति आकाशबाट ओर्लिएर त्यस धातुको प्रतिमाको भित्र प्रवेश गर्दछ। मन्त्रहरूको घोर गर्जन र स्वाहाको पावन ध्वनिले गर्दा त्यस मूर्ति भित्र साक्षात प्राणको प्रतिष्ठा हुन्छ। जब यो विधि पूर्ण हुन्छ तब त्यो धातुको मूर्ति साक्षात श्री राधा कृष्णको दिव्य र जाग्दो स्वरूपमा परिणत हुन्छ जसले भक्तको भावना आँसु र पूजालाई प्रत्यक्ष रूपमा ग्रहण गर्न सक्दछ। यस प्रकार प्राणहरूलाई प्रतिमामा पूर्ण रूपमा स्थापित गरिसकेपछि व्रत बस्ने मनुष्यले आफ्ना दुवै आँखाहरू बन्द गरेर हृदयमा साक्षात गोलोक बिहारी पिताम्बरधारी मयूर मुकुटधारी मुरलीधर भगवान श्री पुरुषोत्तम नारायणको दिव्य र मंगलकारी रूपको ध्यान गर्नुपर्छ। ध्यान गर्दा मनमा यो दृढ विश्वास हुनुपर्छ कि मेरो अगाडि कलशको माथि जो मूर्ति विराजमान छ त्यो कुनै जड वस्तु होइन, बरु साक्षात भगवान श्रीकृष्ण र राधाजी मेरो कुटीमा मलाई अनुग्रहित गर्नका लागि प्रत्यक्ष रूपमा आउनुभएको छ। उहाँको यो अङ्ग अङ्गबाट करोडौं सूर्यको प्रकाश निस्किरहेको छ। आदरणीय श्रोता, भगवान नारायण भन्नुहुन्छ, हे नारद, जब मूर्तिमा प्राण प्रतिष्ठा र ध्यानको कार्य सम्पन्न हुन्छ तब भगवानको स्वागत र सत्कारका लागि षोडशोपचार पूजा अर्थात् सोह्र प्रकारका सेवाहरूको क्रमशः आरम्भ हुन्छ। सबैभन्दा पहिले भगवानलाई बस्नका लागि पावन आसन अर्पण गर्नुपर्छ।
व्रत बस्ने मनुष्यले हातमा चन्दन अक्षता र फूल लिएर भगवानको अगाडि अत्यन्तै विनम्र भावले यो प्रार्थना गर्नुपर्छ कि हे देव देवेश, हे पुरुषोत्तम, हे सम्पूर्ण ब्रह्माण्डका स्वामी र भक्तहरूको कष्ट हरण गर्ने प्रभु, म हजुरको स्वागतको लागि यो परम सुन्दर सुवर्ण र रत्नहरूले जडित सुखदायक र पवित्र आसन हजुर र माता श्री राधाजीका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस आसनमा विराजमान हुनुहोस् र मेरो पूजालाई स्वीकार गर्नुहोस्। यसरी आसन अर्पण गरिसकेपछि भगवानको दोस्रो सत्कारको रूपमा पाद्य अर्थात् भगवानको चरण कमल धुनको लागि जल अर्पण गर्नुपर्छ। भगवान श्रीहरि भन्नुहुन्छ, हे नारद, पाद्य अर्पण गर्दा भक्तले भगवानसँग प्रार्थना गर्दै भन्नुपर्छ कि हे प्रभु, गंगा, यमुना, गोदावरी र सरस्वती आदि ब्रह्माण्डका समस्त पवित्र तीर्थहरू र नदीहरूसँग प्रार्थना गरेर उनीहरूको आज्ञा र कृपाद्वारा ल्याइएको यो परम शुद्ध सुगन्धित र चिसो जल हो। यो जल अत्यन्तै कोमल र सुखपूर्वक स्पर्श गर्न योग्य छ। यसको स्पर्शले हृदयमा शीतलता मिल्दछ। हे भगवान्, हजुरका ती परम पावन चरण कमलहरू धुनका लागि कृपा गरेर मेरो यो पाद्य जल ग्रहण गर्नुहोस्। यति भन्दै तामाको सानो पात्रमा भगवानको मूर्तिको खुट्टाको नजिकै जल अर्पण गरेर चरण पखाल्नु पर्दछ। पाद्य अर्पण गरिसकेपछि भगवानलाई आचमन अर्थात् मुख शुद्ध गर्नका लागि पवित्र जल अर्पण गर्नुपर्छ। भगवान नारायण भन्नुहुन्छ, हे नारद, आचमन अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम प्रभु, साक्षात श्री गंगाजीको पावन धाराबाट अत्यन्तै श्रद्धापूर्वक जल ल्याएर मेरो यस सुन्दर र पवित्र कलशमा राखिएको यो जो गंगाजल छ त्यसलाई हजुरको मुख शुद्धिका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस जलको आचमन स्वीकार गर्नुहोस्। यति भन्दै भगवानको मुखको नजिक जलको छिटा दिने वा आचमनान्तर

मह र सफा चिनी वा मिश्री समावेश हुन्छ। दूधले आत्माको शुद्धता, दहीले स्थिरता, घिउले तेज, महले मधुरता र चिनीले आनन्दको प्रतिनिधित्व गर्दछ। यी पाँचै वस्तुहरूलाई एउटा सफा पात्रमा मिलाएर पञ्चामृत बनाइन्छ। पञ्चामृतले स्नान गराउँदा भगवानको मूर्तिको माथि मन्त्र उच्चारणका साथ त्यस धारालाई खसाल्नु पर्दछ। पञ्चामृत स्थानले भगवानको प्रतिमा अत्यन्तै चम्किलो र दिव्यमान बन्दछ। पञ्चामृतले स्नान गराइसकेपछि भगवानको शरीरलाई फेरि एकपटक सफा शुद्ध र सुगन्धित जलले अर्थात् शुद्ध दक्क स्नानद्वारा राम्रोसँग धोएर सफा गर्नुपर्दछ। शुद्ध जलले स्नान गराएपछि भगवानको मुख र हातलाई पुनः एकपटक शुद्ध पार्नका लागि हातमा जल लिएर पुनः आचमन अर्पण गर्नुपर्दछ। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे नारद, स्नान र आचमन पछि भगवानको श्री अङ्गलाई सफा कपडाले सुकाएर उहाँलाई धारण गराउनका लागि दिव्य वस्त्र अर्पण गर्नुपर्छ। पुरुषोत्तम मासको व्रतमा भगवानलाई पहेँलो कपडा अर्थात् पीताम्बर चढाउनुको सबैभन्दा ठूलो आध्यात्मिक महत्व छ। वस्त्र अर्पण गर्दा भक्तले भगवानको अगाडि हात जोडेर यो प्रार्थना गर्नुपर्दछ कि हे जगदीश्वर, मेरो जीवनका समस्त बाधाहरू नष्ट गरी मेरा सम्पूर्ण सात्विक कामनाहरूको पूर्ण सिद्धिका लागि म हजुरको श्री अङ्गमा सजाउनको लागि यी दुईवटा परम सुन्दर रेशमी र सुनौलो रङ्गका पीताम्बर वस्त्रहरू भेट अर्पण गरिरहेको छु। कृपा गरेर यी वस्त्रहरू धारण गर्नुहोस्। वस्त्र अर्पण गरिसकेपछि भगवानलाई फेरि एकपटक आचमन गराएर शुद्ध गर्नुपर्छ। वस्त्र चढाएपछि भगवानलाई यज्ञ पवित्र अर्थात् पवित्र जनै अर्पण गर्नुपर्छ। यज्ञ पवित्र अर्पण गर्दा भक्तको मनमा भगवानप्रति पूर्ण आत्मसमर्पण र वैराग्यको भावना हुनुपर्छ। हे नारद, भक्तले यज्ञ पवित्र हातमा लिएर भगवानको अगाडि रुँदै र पुकार्दै यो कारुणिक प्रार्थना गर्नुपर्छ कि हे दीनबन्धु, हे संकट मोचन, यो संसार एउटा घोर र भयानक महासागर जस्तै छ, जहाँ काम क्रोध लोभ र मोहका ठूला ठूला लहरहरू उठिरहेका छन्। म यस संसारमा नराम्रोसँग फसेको छु, मेरो कोही पनि रक्षक छैन। हे प्रभु, यस भयानक संसार सागरबाट हजुरले मेरो रक्षा गर्नुहोस्। मेरो यो सानो प्रार्थना स्वीकार गर्दै हजुरको श्री अङ्गको लागि उत्तम अङ्गोछा अर्थात् माथिल्लो कपडा सहित यो पवित्र सुतले बनेको त्रिगुणमय यज्ञ पवित्र ग्रहण गर्नुहोला। यति भन्दै भगवानलाई जनै र अङ्गोछा पहिराइदिनुपर्छ, जसले मनुष्यलाई संसारको बन्धनबाट मुक्त गराउँदछ। यज्ञ पवित्र अर्पण गरिसकेपछि भगवानको श्री अङ्गलाई सुगन्धित बनाउन र उहाँलाई परम शीतलता प्रदान गर्नको लागि चन्दनको लेप अर्पण गर्नुपर्छ। चन्दन तयार गर्दा मलय पर्वतको साँचो श्रीखण्ड चन्दनलाई ढुङ्गाको सिलौटामा गङ्गा जलका साथ घोटेर त्यसमा कपुर, केसर र कस्तुरी मिलाएर दिव्य चन्दन बनाउनुपर्छ। चन्दन अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम, हे श्रेष्ठ पुरुष, हजुरको परम प्रीति प्रसन्नताको लागि म यो अत्यन्तै सुगन्धयुक्त मनोहर चिसो र दिव्य चन्दनको लेप हजुरको निधार र श्री अङ्गमा लगाउनका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यसलाई मेरो माया सम्झेर ग्रहण गर्नुहोला। यति भन्दै भगवानको निधार, छाती र हातहरूमा चन्दनको सुन्दर लेप वा तिलक लगाउनुपर्छ। चन्दन लगाइसकेपछि भगवानलाई अक्षता अर्थात् पवित्र चामल अर्पण गर्नुपर्छ। अक्षता चढाउँदा चामलका दानाहरू कतैबाट पनि टुटेका वा खण्डित भएको हुनुहुँदैन। ती पूर्ण रूपमा सफा र साबुत हुनुपर्छ, किनकि भगवानलाई अपूर्ण वस्तु चढाउनु वर्जित छ। चामललाई बेसार वा केसरको रङमा रङ्गाएर सुशोभित बनाउनुपर्छ। अक्षता अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम प्रभु, हजुरको पूजाको पूर्णताका लागि मेरो जीवनमा अक्षत अर्थात् कहिले पनि नष्ट नहुने अक्षय सुख समृद्धि प्राप्तिका लागि यी परम सुन्दर र शोभायमान अक्षताहरू हजुरको चरणमा ग्रहण गर्नुहोस्। यति भन्दै भगवानको निधारमा र चरण कमलमा ती अक्षताहरू अर्पण गर्नुपर्दछ। भगवान नारायण यस अध्यायको सबैभन्दा गोपनीय र महत्वपूर्ण पूजा विधिको रहस्य खोल्दै देवर्षि नारदलाई भन्नुहुन्छ,
हे नारद, चन्दन र अक्षता चढाइसकेपछि भगवान पुरुषोत्तमको महाशरीरको प्रत्येक अङ्गलाई छुट्टा छुट्टै रूपमा

पूज्ने अंग पूजा को विशेष विधान आरंभ हुन्छ। यो अंग पूजा साक्षात भगवान का परम पवित्र र दिव्य 24 मन्त्रहरू द्वारा संपन्न गरिन्छ। यी 24 मन्त्रहरू भगवान श्री विष्णु का ती प्रसिद्ध 24 नामहरूसँग सम्बन्धित छन् जसले ब्रह्माण्ड को 24 तत्वहरूलाई नियन्त्रण गर्दछन्। हे नारद, यस अंग पूजा को सबैभन्दा ठूलो व्याकरणगत र तान्त्रिक नियम यो हो कि प्रत्येक नाम को अंत्य में चतुर्थी विभक्ति अनिवार्य रूप में लगाउनु पर्छ र नाम को अंत्य में नमः अर्थात नमः शब्द जोड्नु पर्छ। चतुर्थी विभक्ति को अर्थ हुन्छ उहाँका लागि मेरो यो प्रणाम र समर्पण छ। व्रत बस्ने मनुष्यले हातमा चन्दन अक्षता र फूल लिएर नामको अन्त्यमा चतुर्थी विभक्ति लगाएर प्रत्येक मन्त्रको उच्चारण गर्दै भगवानको एक एक विशिष्ट अंगको पूजा गर्नुपर्छ। यसको पूर्ण र शास्त्रीय विधि यस प्रकार छ, जसलाई अत्यन्तै ध्यानपूर्वक एकाग्र चित्त भई सम्पन्न गर्नुपर्दछ। ओम केशवाय नमः। यो पहिलो मन्त्र उच्चारण गर्दै भगवानका परम पावन चरण कमल अर्थात दुवै खुट्टाहरूको पूजा गर्नुपर्छ। ओम नारायण नमः। यो मन्त्र भन्दै भगवानका गुल्फ अर्थात दुवै कुचाहरूमा पुष्प र चन्दन अर्पण गर्नुपर्छ। ओम माधवाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानका दुवै जाँग अर्थात तिग्राहरूको भक्तिपूर्वक पूजा गर्नुपर्छ। ओम गोविन्दाय नमः। यो मन्त्र भन्दै भगवानको कटी भाग अर्थात कम्मरको स्थानमा अक्षता चढाउनु पर्छ। ओम विष्णवे नमः। यो मन्त्र उच्चारण गर्दै साक्षात चराचर ब्रह्माण्डलाई भित्र राख्ने भगवानको उदर अर्थात पेटको पूजा गर्नुपर्छ। ओम मधुसूदनाय नमः। यो मन्त्र भन्दै लक्ष्मीको निवास स्थान मानिने भगवानको हृदय अर्थात छातीको भागमा चन्दन लगाउनु पर्दछ। ओम त्रिविक्रमाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको सुन्दर कण्ठ अर्थात घाँटीको पूजा गर्नुपर्छ।

वामनाय नमः। यो मन्त्र भन्दै संसारलाई दान दिने भगवानका दुवै बाहु अर्थात् हातहरूको पूजा गर्नुपर्छ। ओम श्री धराय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको परम मनोहर मुख कमलको पूजा गर्नुपर्छ। ओम ऋषिकेशाय नमः। यो मन्त्र भन्दै समस्त इन्द्रियका स्वामी भगवानका दिव्य नेत्र अर्थात् आँखाहरूको पूजा गर्नुपर्छ। ओम पद्मनाभाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको नाभिको पूजा गर्नुपर्छ, जहाँबाट ब्रह्माजीको उत्पत्ति भएको थियो। ओम दामोदराय नमः। यो मन्त्र भन्दै यशोदा माताले डोरीले बान्नुभएको भगवानको उदर र ललाट अर्थात् निधारको पूजा गर्नुपर्दछ। ओम शंकरषणाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको शिर अर्थात् टाउको र कपालको भागमा पुष्प चढाउनु पर्छ। ओम प्रद्युम्नाय नमः। यो मन्त्र भन्दै भगवानको नासिका अर्थात् नाकको भागको पूजा गर्नुपर्दछ। ओम अनिरुद्राय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको कण्ठ र छातीको सन्धिको पूजा गर्नुपर्दछ। ओम पुरुषोत्तमाय नमः। यो मन्त्र भन्दै साक्षात पुरुषोत्तम भगवानको सम्पूर्ण महाशरीरको एकैचोटि पूजा गर्नुपर्छ। ओम अध्यक्षजाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानका दुवै कानको भागको पूजा गर्नुपर्छ। ओम नरसिंहाय नमः। यो मन्त्र भन्दै भगवानको सिंह जस्तै पराक्रमी काँधहरूको पूजा गर्नुपर्दछ। ओम अच्युताय नमः। यो मन्त्र उच्चारण गर्दै कहिले स्वरूपबाट नखस्ने भगवानको जिब्रो र मुखभित्रको भागको ध्यान गरी पूजा गर्नुपर्छ। ओम जनार्दनाय नमः। यो मन्त्र भन्दै समस्त जनताका लागि दुःख हर्ने भगवानका दुवै घुँडाको पूजा गर्नुपर्छ। ओम उपेन्द्राय नमः। यो मन्त्र उच्चारण गर्दै इन्द्रका भाइको रूपमा रहेका भगवानका खुट्टाका औँलाहरूको पूजा गर्नुपर्छ। ओम हरये नमः। यो मन्त्र भन्दै पाप हरण गर्दै भगवानको पिठ्यूको भागको पूजा गर्नुपर्छ। ओम कृष्णाय नमः। यो अन्तिम 24 मन्त्र उच्चारण गर्दै साक्षात सच्चिदानन्द धन श्री कृष्णको शिखादेखि नखसम्मको समस्त अङ्गहरूको पूर्ण पूजा गर्नुपर्दछ। हे नारद, यसरी 24 नामहरूद्वारा चतुर्थी विभक्ति लगाएर भगवानको शिखादेखि नखसम्म सम्पूर्ण 24 अङ्कको क्रमबद्ध पूजा गरिसकेपछि हातमा सुगन्धित पुष्पहरू, तुलसीका पत्रहरू र अन्य पूजोपचारका सामग्रीहरू लिएर प्रत्येक एक एक वस्तुलाई मन्त्रसहित समर्पण गर्दै साक्षात पुरुषोत्तम भगवानको महापूजन सम्पन्न गर्नुपर्छ। यो विधि जसले गर्छ उसको शरीर र घर साक्षात मन्दिर जस्तै पवित्र र दिव्य ऊर्जाले भरिन्छ। अङ्ग पूजा समाप्त भएपछि भगवानलाई सुगन्धित धूप र घिउको दीप देखाउनु पर्छ। धूप अर्पण गर्दा वनका पवित्र जडीबुटीहरू र गुगलको धूप बाल्नु पर्छ, जसले वायुमण्डललाई सुगन्धित बनाउँछ। दीप अर्पण गर्दा गाईको शुद्ध घिउमा कपासको बत्ती बालेर भगवानको अगाडि राख्नुपर्छ, जसले अज्ञानताको अन्धकारलाई नष्ट गर्दछ। धूप र दीप देखाएपछि भगवानलाई महानैवेद्य अर्पण गर्नुपर्दछ। नैवेद्यमा शुद्ध घिउमा पकाइएका अनेक प्रकारका मधुर पकवानहरू, खीर, लड्डु, पेडा, मालपुवा र ऋतु अनुसारको ताजा फलफुलहरू जस्तै केरा, आँप, स्याउ, नरबेल आदि चढाउनु पर्छ। नैवेद्य अर्पण गर्दा तुलसीको पात अनिवार्य रूपमा माथि राख्नुपर्छ, किनकि तुलसी बिना भगवान श्रीकृष्णले कुनै पनि भोग ग्रहण गर्नुहुँदैन। नैवेद्य अर्पण गरिसकेपछि भगवानलाई पुनः एकपटक आचमनका लागि जल दिनुपर्दछ र मुख शुद्धिका लागि सुगन्धित मसलायुक्त ताम्बुल अर्थात् पानको पात, सुपारी, अलैँची र ल्वाङ अर्पण गर्नुपर्दछ। आदरणीय श्रोता,
सुताजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, साक्षात भगवान नारायणले नारदलाई पुरुषोत्तम मासको व्रतको अन्तर्गत गरिने मूर्तिको प्राण प्रतिष्ठा, ऋग्वेद र यजुर्वेदका मन्त्रहरूको शक्ति, स्वाहाध्वनिको महत्व र आसनदेखि अक्षतासम्मका उपचारहरू तथा 24 नामहरूद्वारा चतुर्थी विभक्ति लगाएर गरिने अङ्ग पूजाको यो परम दुर्लभ साङ्गोपाङ्ग तान्त्रिक र शास्त्रीय विधि सविस्तार वर्णन गर्नुभयो। महर्षि वाल्मीकिले राजा दृढ धनवालाई यो विधि सुनाएर उनको आत्मिक चेतनालाई पूर्ण रूपमा स्थिर र पवित्र गराउनुभयो। राजा दृढ धनवा यो विधि सुनेर संसारकै सबैभन्दा धनी र सुखी मानिस भएको महसुस गर्न थाले। हे ऋषिहरू, यो 21 अध्याय पुरुषोत्तम मासको पूजा विधिको त्यो महाप्राण हो जसले जड मूर्तिलाई पनि साक्षात चैतन्य ईश्वरमा बदल्ने सामर्थ्य राख्दछ। जो मनुष्य यो 21 अध्यायको परम पावन कथालाई प्राण प्रतिष्ठाको यस विधिलाई परम श्रद्धाका साथ सुन्दछ, सुनाउँदछ वा आफै पाठ गर्दछ, उसका घरमा स्थापित देवी देवताहरू सधैँ जागृत रहन्छन्। उनको घरमा कहिले पनि अकाल मृत्यु, करिबी अनिकाल, भूत प्रेत वा कुनै पनि नकारात्मक ऊर्जाको प्रवेश हुन सक्दैन। उसले यस लोकमा आफ्ना समस्त सात्विक इच्छाहरू पूरा गरी पुत्र पौत्रको सुख भोगेर अन्त्यमा भगवान श्रीकृष्णको परम प्रिय वैकुण्ठ लोकमा गएर अमर आनन्द प्राप्त गर्दछ। आजको यो 21 अध्याय यही सम्पन्न भयो। इति श्री पद्म पुराणे अधिक मास महात्म्ये नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत विधि प्राण प्रतिष्ठा षोडशोपचार पूजन नाम 121 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।
3: भजन सुमिरन सुमिरन अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल प्यालेस शुक्रपथ न्यू रोड आदरणीय श्रोता, यी प्रायोजित सन्देशहरू पछाडि पुनः यहाँलाई स्वागत छ र अहिले यहाँ सुन्दै हुनुहुन्छ सुनका असली गहनाहरूको निमित्त प्रसिद्ध जय माता दी गोल प्यालेसको प्रायोजनमा कार्यक्रम भजन सुमिरनमा केही सुमिर भजनहरू।

एफ एम अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 98 0 18 30 0

0: make your day happy and joyful. Pet swastha, jivan saral. SR Lax, nazikko pharmacy wa ayurvedic store ma upalabdha cha.
1: Samparka 9808-3000.
2: Lagayat botanical sambandhi ruchi rakhne haruko lagi utkrishta sthan.
3: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
2: सम्पर्क नम्बर
3: 9841470164
2: 9832545
3: 9849528781
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8

अध्यात्म ज्योतिको यो प्रस्तुतिका प्रायोजक शुद्धताको सुनौलो परम्परा जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोड शुद्धताको सुनौलो परम्परा जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोडको प्रायोजनमा रहेको यस कार्यक्रम भजन सुमिरनमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमिर भजनहरू।

श्रोता, आजको निमित्त कार्यक्रम भजन सुमिरनको समय यति नै। जय माता दी गोल्ड प्यालेस शुक्रपथ न्यू रोडको प्रायोजनमा रहेको यस कार्यक्रमबाट म सभ्यता तिवारी, हाम्रा प्राविधिक सहयोगी एवं तिन्जेलसम्मको हाम्रो यो प्रस्तुतिलाई सुनिदिनुहुने यहाँलाई धन्यवाद दिँदै बिदा माग्दछु। अध्यात्म ज्योतिको यस पछाडिको प्रस्तुतिमा प्रस्तुता युवेन्द्रको साथमा यहाँ रहनुहुनेछ। कार्यक्रम सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम भजन श्रृङ्खलामा म प्रस्तोता युवेन्द्र। अबको यो प्रस्तुतिमा म यहाँसँग केही लोकप्रिय भजनका साथमा रहनेछु।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हूँ FM अध्यात्म ज्योति 104.8 इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड,

0: गर्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
5: सम्पर्क नम्बर 5320411, 9802076888।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हम
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृंखला र कार्यक्रममा अहिले यहाँ केही सुमधुर एवं लोकप्रिय भजनहरू सुन्दै हुनुहुन्छ।

0: सुर समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखाना में निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मधुर भजन का साथ में भजन श्रृंखला में
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृङ्खला र कार्यक्रममा अहिले यहाँ लोकप्रिय एवं सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा बेलकोट गढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032445 54
4: 9849 5287।

0: मधुर भजन का साथ में भजन श्रृंखला में हुनुहुन्छ।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम भजन श्रृंखला र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

हवस्ता आदरणीय श्रोता अजन श्रृंखलाको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय म प्रस्तुता युवेन्द्र कार्यक्रमबाट बिदा माग्दछु। यस पछाडिको कार्यक्रममा यहाँले आज शनिबारको विशेष प्रस्तुति जीवन दर्शन सम्बन्धी प्रवचनहरू सुन्न सक्नुहुनेछ। हवस्त नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
4: सम्पर्क नम्बर 5320411 98026788।
0: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नंबर 42 43 736।
0: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हमारा विशेषताहरू निक्षेप में आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345054,
4: 9049528781।
1: एफएम अध्यात्म ज्योति शांति रेडियो।

0: 情传记。
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 48.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: ಸಾವೇಲ್ ಚುಚ್ಚೆ ಪಾಟಿ
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनुहुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 में संपर्क कर सक्नुहुनेछ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौ।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
7: सम्पर्क नम्बर 5320411 9802076888।
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
8: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
9: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
8: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
10: Pixie for the comfortable you.
11: गडबड गडबड पेट गडबड जब पेट गडबड सबैतिर हडबड।
12: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
13: बार्सिलोना, बार्सिलोना, बार्सिलोना, बार्सिलोना।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: One oh four eight.

0: Barcelona.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामान को लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान में 100% शुद्धता को ग्यारेन्टी दिने एकमात्र सिल्वर प्यालेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
2: हरेक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा कथा परंपरा को कथा सीप र सुंदरता को पुस्तौंदेखि बुनिएको पहिचान को रति पहिचान को आकार दिने कल्पना को
3: विगत 50 वर्ष देखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
2: सिन्स 1975

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 1048.
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर पैलेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान में 100% शुद्धता को ग्यारेन्टी दिने एकमात्र सिल्वर पैलेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
2: हरेक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा कथा परंपरा को कथा सीप र सुंदरता को पुस्तौदेखि बुनिएको पहिचान को रति पहिचान को आकार दिने कल्पना को
3: विगत 50 वर्ष देखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
2: सिन्स 1975

0: खिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौ।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
8: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
7: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट। लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
9: पिक्सी फर द कम्फर्टेबल यु।
10: बहनों और भाइयों, आइए फिर एक बार गीत वाला की छाव में। और गीत वाला की छाव में की सुनने वालों, क्या पादान नंबर 24 के गीत के साथ मैं भी आपसे कह सकता हूँ कि

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर

0: 1048.
1: Suit ko lagi.
2: You got to cool down, relax.
1: Shrestha Tailoring.
2: Take it easy.
3: Cheer pariche. Aha. Shrestha Tailoring.
2: Take it easy.
4: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
4: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
5: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556

0948.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले
6: शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411, 9890076888।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
11: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
12: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर।
11: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
13: पिक्सी फर द कम्फर्टेबल यु।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975

0: मन शांति आराधना र उपहार का लागी समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
1: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: कोइले अय्या एकातिर, कोइले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि पिर।
2: दुखाई सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: अय्या भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
2: अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर,
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट, ब्रिफ्स र

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1048.
1: FM 104.8 MHz मा यहाँ रोहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस शुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423356।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट
2: थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
3: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
5: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

So cool.

0: town.
1: Out, out. Stretch the tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
7: सम्पर्क नम्बर 5320411 98026788
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: FM AJ 104.8 MHz.

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98020 76888
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आज भोलि अफिसमा टेन्सन छैन।
3: नेपाल टेलिकमको सीयुजी प्याकेज ब्यालेन्स सकिदैन।
4: तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सीयुजी प्याकेज लिनुभयो, ठिक गर्नुभयो। यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर।

0: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
0: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: फोनमा बोल्दा नि कति डिस्टर्ब गरेको
3: त्यतिकै फोनमा नचाहिँ दोबारे सक्नु भए केही आउँदैन है तिमीलाई
2: नेपाल टेलिकमले पोस्टपेड र प्रिपेड दुवै ग्राहकको लागि सजिलो अनलिमिटेड प्याक ल्याएको छ जस मार्फत अनलिमिटेड डेटा अनलिमिटेड अननेट भोइस कल र एसएमएस सहितका लागि हुने गरी प्रयोग गर्न सकिन्छ यो प्याक आफ्नो युजेज अनुसार फरक फरक प्राइसमा अभाइलेबल छ एक महिनासम्म टुक्क
4: नेपाल टेलिकमका विभिन्न किसिमका आकर्षक सजिलो अनलिमिटेड पोस्टपेड प्याक वा प्रिपेड प्याक *1415 ह्यास वा नेपाल टेलिकमको मोबाइल एपमा गई सजिलै लिन सकिन्छ नेपाल टेलिकम राष्ट्रको संचार
5: एफएम अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता यहाँहरु अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन कार्यक्रम भक्ति संध्यामा। साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: र बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखानामा निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चाँदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदी का सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथाठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भयो।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जीको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स, 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटी ब्रान्डले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुस हुन्छ र दिन खुसी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9802076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला आठ बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 21 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 21 अध्याय।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता त्रिकालदर्शी र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 20 अध्यायमा महर्षि वाल्मीकिको मुखारविन्दबाट निस्किएको त्यो परम पावन र कल्याणकारी श्री पुरुषोत्तम मास व्रतको प्रारम्भिक विधि विधान श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी व्रत बस्ने मनुष्यले ब्रह्म मुहूर्तमा उठ्नुपर्छ, शौच आदि कर्म र स्नान गरेर कसरी प्रातकालीन सन्ध्या र गायत्री जप गर्नुपर्दछ र कसरी घरको पवित्र भूमिलाई गाईको गोबरले लिपेर चामलद्वारा सुन्दर अष्टदल कमलको निर्माण गरी कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति स्थापित गर्नुपर्दछ। अब यो 21 अध्यायमा कथाले एउटा अत्यन्तै गुण आध्यात्मिक र शास्त्रीय रहस्यको क्षेत्रमा प्रवेश गर्दछ। कलशको माथि मूर्ति स्थापना गर्नु मात्र पूजाको पूर्णता होइन, जबसम्म त्यस मूर्तिमा साक्षात ईश्वरको दिव्य चेतना र प्राणको सञ्चार हुँदैन तबसम्म त्यो मूर्ति केवल एउटा भौतिक वस्तु मात्र रहन्छ। तसर्थ यस अध्यायमा साक्षात भगवान नारायणले देवर्षि नारदलाई मूर्तिको प्राण प्रतिष्ठाको त्यो परम गोप्य वैदिक र तान्त्रिक विधि विस्तारपूर्वक बताउनुहुनेछ, जसद्वारा एउटा धातु वा ढुङ्गाको मूर्ति साक्षात जीवित र जाग्दो देवताको रूपमा परिणत हुन्छ। यसका साथै भगवानलाई अर्पण गरिने आसन पाद्य आचमन पञ्चामृत स्नान वस्त्र योग्य पवित चन्दन र अक्षता जस्ता उपचारहरूको मन्त्र सहितको पूर्ण विधि यस अध्यायमा प्रकट हुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। आदरणीय श्रोता श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान श्री कृष्णले अर्जुनलाई पुरुषोत्तम मासको महिमा सुनाउनु भयो र महर्षि वाल्मीकिले राजा दृढधनुवालाई कलश स्थापनाको विधि बुझाउनु भयो, त्यसपछि मूर्तिको देवत्व जागृत गर्ने विधिको वर्णन सुरु गर्नुभयो। भगवान हरि देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुहुन्छ, हे नारद, जब भक्तले कलशको माथि तामाको पात्रमा श्री राधा कृष्णको सुन्दर प्रतिमा स्थापित गर्दछ तब सबैभन्दा पहिले त्यस प्रतिमालाई आध्यात्मिक रूपमा शुद्ध र जागृत गर्नु परम आवश्यक हुन्छ। हे नारद, शास्त्रको यो अकाट्य नियम छ कि यदि कुनै धातु जस्तै सुन चाँदी तामा पित्तल वा अष्ट धातु अथवा ढुङ्गाको मूर्तिलाई विधिपूर्वक संस्कार गरिएन भने त्यो मूर्ति केवल धातु वा निर्जीव पदार्थ मात्र रहन्छ। त्यस्तो संस्कारविहीन मूर्तिमा पूजा गर्दा न त कुनै आध्यात्मिक फल मिल्दछ न त भगवानको कृपा नै प्राप्त हुन्छ, किनकि त्यहाँ भगवानको चेतना जागृत भएको हुँदैन। तसर्थ धातुको त्यस जड शरीरमा परमात्माको परम चेतनालाई भित्राउनका लागि प्राण प्रतिष्ठाको विधि अनिवार्य रूपमा गर्नुपर्दछ। प्राण प्रतिष्ठा गर्नुभन्दा अगाडि त्यस प्रतिमालाई अग्निद्वारा शुद्ध अर्थात् अग्निको माध्यमबाट शुद्धिकरण गर्नुपर्छ। अग्निको अर्थ यहाँ भौतिक आगोमा मूर्तिलाई जलाउनु वा पगाल्नु होइन, बरु मन्त्रहरूको तेज र रापद्वारा अथवा घिउ र महको लेप लगाएर वा सुवर्ण शलाका अर्थात् सुनको सानो सियोद्वारा मूर्तिको आँखाहरू खोल्ने नेत्रोन्मिलन संस्कार गर्नु हो। पवित्र मन्त्रहरूको उच्चारणद्वारा मूर्तिको धातुमा रहेका निर्माणकालीन समस्त दोषहरू कालीगढको हस्त स्पर्शबाट लागेका अशुद्धिहरू र अन्य प्रदूषणहरूलाई पूर्ण रूपमा जलाएर भस्म गर्नु नै अग्निशुद्धि हो। अग्निको यो मन्त्रमय शुद्धिकरणपछि मात्र यो मूर्ति प्राण प्रतिष्ठाका लागि योग्य र पवित्र बन्दछ।
भगवान नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब मूर्तिको अग्नि र मन्त्रद्वारा पूर्ण शुद्धि हुन्छ तब वेद र शास्त्रका मन्त्रहरूलाई राम्रोसँग जान्ने पवित्र आचरण भएका र जितेन्द्रिय भएका ब्राह्मणहरू जसले वेदोक्त मन्त्रहरूको मर्म बुझेका हुन्छन् तिनीहरूद्वारा प्राण प्रतिष्ठाको मुख्य कार्य प्रारम्भ गर्नुपर्छ। त्यस विद्वान ब्राह्मणले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र गरी साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै आफ्नो दाहिने हातको अंगुठा अर्थात् बुढी औंलालाई त्यस स्थापित गरिएको मूर्तिको हृदय भागमा अर्थात् छातीको बीचमा दृढताका साथ निरन्तर राख्नुपर्छ। ब्राह्मणले आफ्नो अंगुठालाई भगवानको हृदयमा राखेर यो ध्यान गर्नुपर्दछ कि उनको आफ्नै प्राण शक्ति र ब्रह्माण्डको दिव्य चेतना त्यस प्रतिमा भित्र प्रवेश गरिरहेको छ। त्यस समयमा उनले ऋग्वेदको परम शक्तिशाली र सुप्रसिद्ध विष्णुकुलको महामन्त्र तदिष्टो परम पदम सदा पश्यन्ति सूरय यो उच्च र स्पष्ट स्वरमा निरन्तर उच्चारण गर्नुपर्छ। यो मन्त्र साक्षात भगवान पुरुषोत्तमको बीज मन्त्र समान हो जसले ब्रह्माण्डको व्यापक विष्णु चेतनालाई एक ठाउँमा केन्द्रित गर्ने सामर्थ्य राख्दछ। त्यसपछि ब्राह्मणले अत्यन्तै श्रद्धा र एकाग्रताका साथ ती प्राण प्रतिष्ठाका विशिष्ट मन्त्रहरूको पाठ गर्दै मूर्तिको भित्र प्राणको आवागमन र स्थिरताको प्रार्थना गर्नुपर्छ। मन्त्रको भाव यो हुनुपर्दछ कि त्यस स्थापित गरिएको राधा कृष्णको मूर्तिमा साक्षात परमात्माका दिव्य प्राणहरू सदा सर्वदाका लागि प्रतिष्ठित रहन्। यस मूर्तिमा भगवानको चेतना स्थिर रहोस् र यो चेतना कहिले पनि बाहिर जान नपाओस्। यस मूर्तिमा प्राणहरू संलग्न रहन् र यसको देवत्व कहिले नष्ट नहोस्। अर्थात् यो मूर्ति अब केवल धातुको टुक्रा होइन, यो त साक्षात ईश्वरको जीवित र जाग्दो महाशरीर बनोस्। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे देवर्षि, यस प्रकार ऋग्वेदका मन्त्रहरू र हृदयमा अङ्ग गुष्ठको स्पर्श गरिसकेपछि त्यस प्रतिमामा पूर्ण रूपमा देवत्व अर्थात् भगवानको वास्तविक स्वरूप र अलौकिक शक्ति प्रकट गर्नका लागि प्रतिमामा देवत्व ल्याउने यजुर्वेदका परम पावन प्राण प्रतिष्ठा सूक्त र मन्त्रहरूको पाठ पढ्नु पर्दछ। यजुर्वेदका ती मन्त्रहरूको उच्चारण गर्दा प्रत्येक मन्त्रको अन्त्यमा अत्यन्तै पवित्र तेजस्वी र कल्याणकारी स्वाहा शब्दको ध्वनि उच्चारण गर्नुपर्दछ। स्वाहा शब्दको उच्चारण गर्ने बित्तिकै ब्रह्माण्डको अदृश्य दिव्य ऊर्जा र भगवान पुरुषोत्तमको प्राण शक्ति आकाशबाट ओर्लिएर त्यस धातुको प्रतिमाको भित्र प्रवेश गर्दछ। मन्त्रहरूको घोर गर्जन र स्वाहाको पावन ध्वनिले गर्दा त्यस मूर्ति भित्र साक्षात प्राणको प्रतिष्ठा हुन्छ। जब यो विधि पूर्ण हुन्छ तब त्यो धातुको मूर्ति साक्षात श्री राधा कृष्णको दिव्य र जाग्दो स्वरूपमा परिणत हुन्छ जसले भक्तको भावना आँसु र पूजालाई प्रत्यक्ष रूपमा ग्रहण गर्न सक्दछ। यस प्रकार प्राणहरूलाई प्रतिमामा पूर्ण रूपमा स्थापित गरिसकेपछि व्रत बस्ने मनुष्यले आफ्ना दुवै आँखाहरू बन्द गरेर हृदयमा साक्षात गोलक बिहारी पिताम्बरधारी मयूर मुकुटधारी मुरलीधर भगवान श्री पुरुषोत्तम नारायणको दिव्य र मंगलकारी रूपको ध्यान गर्नुपर्छ। ध्यान गर्दा मनमा यो दृढ विश्वास हुनुपर्छ कि मेरो अगाडि कलशको माथि जो मूर्ति विराजमान छ त्यो कुनै जड वस्तु होइन, बरु साक्षात भगवान श्रीकृष्ण र राधाजी मेरो कुटीमा मलाई अनुग्रहित गर्नका लागि प्रत्यक्ष रूपमा आउनु भएको छ। उहाँको यो अङ्ग अङ्गबाट करोडौं सूर्यको प्रकाश निस्किरहेको छ। आदरणीय श्रोता, भगवान नारायण भन्नुहुन्छ, हे नारद, जब मूर्तिमा प्राण प्रतिष्ठा र ध्यानको कार्य सम्पन्न हुन्छ तब भगवानको स्वागत र सत्कारका लागि षोडशोपचार पूजा अर्थात् सोह्र प्रकारका सेवाहरूको क्रमशः आरम्भ हुन्छ। सबैभन्दा पहिले भगवानलाई बस्नका लागि पावन आसन अर्पण गर्नुपर्छ।
व्रत बस्ने मनुष्यले हातमा चन्दन अक्षता र फूल लिएर भगवानको अगाडि अत्यन्तै विनम्र भावले यो प्रार्थना गर्नुपर्छ कि हे देव देवेश, हे पुरुषोत्तम, हे सम्पूर्ण ब्रह्माण्डका स्वामी र भक्तहरूको कष्ट हरण गर्ने प्रभु, म हजुरको स्वागतको लागि यो परम सुन्दर सुवर्ण र रत्नहरूले जडित सुखदायक र पवित्र आसन हजुर र माता श्री राधाजीका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस आसनमा विराजमान हुनुहोस् र मेरो पूजालाई स्वीकार गर्नुहोस्। यसरी आसन अर्पण गरिसकेपछि भगवानको दोस्रो सत्कारको रूपमा पाद्य अर्थात् भगवानको चरण कमल धुनको लागि जल अर्पण गर्नुपर्छ। भगवान श्रीहरि भन्नुहुन्छ, हे नारद, पाद्य अर्पण गर्दा भक्तले भगवानसँग प्रार्थना गर्दै भन्नुपर्छ कि हे प्रभु, गंगा, यमुना, गोदावरी र सरस्वती आदि ब्रह्माण्डका समस्त पवित्र तीर्थहरू र नदीहरूसँग प्रार्थना गरेर उनीहरूको आज्ञा र कृपाद्वारा ल्याइएको यो परम शुद्ध सुगन्धित र चिसो जल हो। यो जल अत्यन्तै कोमल र सुखपूर्वक स्पर्श गर्न योग्य छ। यसको स्पर्शले हृदयमा शीतलता मिल्दछ। हे भगवान्, हजुरका ती परम पावन चरण कमलहरू धुनका लागि कृपा गरेर मेरो यो पाद्य जल ग्रहण गर्नुहोस्। यति भन्दै तामाको सानो पात्रमा भगवानको मूर्तिको खुट्टाको नजिकै जल अर्पण गरेर चरण पखाल्नु पर्दछ। पाद्य अर्पण गरिसकेपछि भगवानलाई आचमन अर्थात् मुख शुद्ध गर्नका लागि पवित्र जल अर्पण गर्नुपर्छ। भगवान नारायण भन्नुहुन्छ, हे नारद, आचमन अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम प्रभु, साक्षात श्री गंगाजीको पावन धाराबाट अत्यन्तै श्रद्धापूर्वक जल ल्याएर मेरो यस सुन्दर र पवित्र कलशमा राखिएको यो जो गंगाजल छ त्यसलाई हजुरको मुख शुद्धिका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस जलको आचमन स्वीकार गर्नुहोस्। यति भन्दै भगवानको मुखको नजिक जलको छिटा दिने वा आचमनान्तर चम्चाले जल छोड्नुपर्छ। आचमन गरिसकेपछि भगवानलाई सबैभन्दा मुख्य महिमामय र पवित्र स्नान अर्थात् पञ्चामृत स्नान गराउनु पर्छ। पञ्चामृतको निर्माण पाँचवटा परम पवित्र सात्विक र गोवंशबाट प्राप्त सामग्रीहरू मिलेर हुन्छ। यसमा गाईको काँचो दूध, दही, शुद्ध घिउ, शुद्ध मह र सफा चिनी वा मिश्री समावेश हुन्छ। दूधले आत्माको शुद्धता, दहीले स्थिरता, घिउले तेज, महले मधुरता र चिनीले आनन्दको प्रतिनिधित्व गर्दछ। यी पाँचै वस्तुहरूलाई एउटा सफा पात्रमा मिलाएर पञ्चामृत बनाइन्छ। पञ्चामृतले स्नान गराउँदा भगवानको मूर्तिको माथि मन्त्र उच्चारणका साथ त्यस धारालाई खसाल्नु पर्दछ। पञ्चामृत स्थानले भगवानको प्रतिमा अत्यन्तै चम्किलो र दिव्यमान बन्दछ। पञ्चामृतले स्नान गराइसकेपछि भगवानको शरीरलाई फेरि एकपटक सफा शुद्ध र सुगन्धित जलले अर्थात् शुद्ध दक स्नानद्वारा राम्रोसँग धोएर सफा गर्नुपर्दछ। शुद्ध जलले स्नान गराएपछि भगवानको मुख र हातलाई पुनः एकपटक शुद्ध पार्नका लागि हातमा जल लिएर पुनः आचमन अर्पण गर्नुपर्दछ। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे नारद, स्नान र आचमन पछि भगवानको श्री अङ्गलाई सफा कपडाले सुकाएर उहाँलाई धारण गराउनका लागि दिव्य वस्त्र अर्पण गर्नुपर्छ। पुरुषोत्तम मासको व्रतमा भगवानलाई पहेँलो कपडा अर्थात् पीताम्बर चढाउनुको सबैभन्दा ठूलो आध्यात्मिक महत्व छ। वस्त्र अर्पण गर्दा भक्तले भगवानको अगाडि हात जोडेर यो प्रार्थना गर्नुपर्दछ कि हे जगदीश्वर, मेरो जीवनका समस्त बाधाहरू नष्ट गरी मेरा सम्पूर्ण सात्विक कामनाहरूको पूर्ण सिद्धिका लागि म हजुरको श्री अङ्गमा सजाउनको लागि यी दुईवटा परम सुन्दर रेशमी र सुनौलो रङ्गका पीताम्बर वस्त्रहरू भेट अर्पण गरिरहेको छु। कृपा गरेर यी वस्त्रहरू धारण गर्नुहोस्। वस्त्र अर्पण गरिसकेपछि भगवानलाई फेरि एकपटक आचमन गराएर शुद्ध गर्नुपर्छ। वस्त्र चढाएपछि भगवानलाई यज्ञ पवित्र अर्थात् पवित्र जनै अर्पण गर्नुपर्छ। यज्ञ पवित्र अर्पण गर्दा भक्तको मनमा भगवान प्रति पूर्ण आत्मसमर्पण र वैराग्यको भावना हुनुपर्छ।
हे नारद, भक्तले यज्ञ पवित्र हातमा लिएर भगवानको अगाडि रुदै र पुकार्दै यो कारुणिक प्रार्थना गर्नुपर्छ कि हे दीनबन्धु, हे संकट मोचन, यो संसार एउटा घोर र भयानक महासागर जस्तै छ, जहाँ काम क्रोध लोभ र मोहका ठूला ठूला लहरहरू उठिरहेका छन्। म यस संसारमा नराम्रोसँग फसेको छु, मेरो कोही पनि रक्षक छैन। हे प्रभु, यस भयानक संसार सागरबाट हजुरले मेरो रक्षा गर्नुहोस्। मेरो यो सानो प्रार्थना स्वीकार गर्दै हजुरको श्री अङ्गको लागि उत्तम अङ्ग छ, अर्थात् माथिल्लो कपडा सहित यो पवित्र सुतले भनेको त्रिगुणमय यज्ञ पवित्र ग्रहण गर्नुहोला। यति भन्दै भगवानलाई जनै र अङ्गोछा पहिराइदिनुपर्छ, जसले मनुष्यलाई संसारको बन्धनबाट मुक्त गराउँदछ। यज्ञ पवित्र अर्पण गरिसकेपछि भगवानको श्री अङ्गलाई सुगन्धित बनाउन र उहाँलाई परम शीतलता प्रदान गर्नको लागि चन्दनको लेप अर्पण गर्नुपर्छ। चन्दन तयार गर्दा मलय पर्वतको साँचो श्रीखण्ड चन्दनलाई ढुङ्गाको सिलौटामा गंगा जलका साथ घोटेर त्यसमा कपूर, केसर र कस्तुरी मिलाएर दिव्य चन्दन बनाउनुपर्छ। चन्दन अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम, हे श्रेष्ठ पुरुष, हजुरको परम प्रीति प्रसन्नताको लागि म यो अत्यन्तै सुगन्धयुक्त मनोहर चिसो र दिव्य चन्दनको लेप हजुरको निधार र श्री अङ्गमा लगाउनका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यसलाई मेरो माया सम्झेर ग्रहण गर्नुहोला। यति भन्दै भगवानको निधार, छाती र हातहरूमा चन्दनको सुन्दर लेप वा तिलक लगाउनुपर्छ। चन्दन लगाइसकेपछि भगवानलाई अक्षता अर्थात् पवित्र चामल अर्पण गर्नुपर्छ। अक्षता चढाउँदा चामलका दानाहरू कतैबाट पनि टुटेका वा खण्डित भएको हुनुहुँदैन, ती पूर्ण रूपमा सफा र साबुत हुनुपर्छ, किनकि भगवानलाई अपूर्ण वस्तु चढाउनु वर्जित छ। चामललाई बेसार वा केसरको रङमा रङ्गाएर सुशोभित बनाउनुपर्छ। अक्षता अर्पण गर्दा भक्तले भन्नुपर्छ कि हे पुरुषोत्तम प्रभु, हजुरको पूजाको पूर्णताका लागि मेरो जीवनमा अक्षत अर्थात् कहिले पनि नष्ट नहुने अक्षय सुख समृद्धि प्राप्तिका लागि यी परम सुन्दर र शोभायमान अक्षताहरू हजुरको चरणमा ग्रहण गर्नुहोस्। यति भन्दै भगवानको निधारमा र चरण कमलमा ती अक्षताहरू अर्पण गर्नुपर्दछ। भगवान नारायण यस अध्यायको सबैभन्दा गोपनीय र महत्वपूर्ण पूजा विधिको रहस्य खोल्दै देवर्षि नारदलाई भन्नुहुन्छ, हे नारद, चन्दन र अक्षता चढाइसकेपछि भगवान पुरुषोत्तमको महाशरीरको प्रत्येक अङ्गलाई छुट्टा छुट्टै रूपमा पुज्ने अङ्ग पूजाको विशेष विधान आरम्भ हुन्छ। यो अङ्ग पूजा साक्षात भगवानका परम पवित्र र दिव्य 24 मन्त्रहरूद्वारा सम्पन्न गरिन्छ। यी 24 मन्त्रहरू भगवान श्री विष्णुका ती प्रसिद्ध 24 नामहरूसँग सम्बन्धित छन्, जसले ब्रह्माण्डको 24 तत्त्वहरूलाई नियन्त्रण गर्दछन्। हे नारद, यस अङ्ग पूजाको सबैभन्दा ठूलो व्याकरणगत र तान्त्रिक नियम यो हो कि प्रत्येक नामको अन्त्यमा चतुर्थी विभक्ति अनिवार्य रूपमा लगाउनुपर्छ र नामको अन्त्यमा नमः अर्थात् नमः शब्द जोड्नुपर्छ। चतुर्थी विभक्तिको अर्थ हुन्छ उहाँका लागि मेरो यो प्रणाम र समर्पण छ। व्रत बस्ने मनुष्यले हातमा चन्दन, अक्षता र फूल लिएर नामको अन्त्यमा चतुर्थी विभक्ति लगाएर प्रत्येक मन्त्रको उच्चारण गर्दै भगवानको एक एक विशिष्ट अङ्गको पूजा गर्नुपर्छ। यसको पूर्ण र शास्त्रीय विधि यस प्रकार छ, जसलाई अत्यन्तै ध्यानपूर्वक एकाग्र चित्त भई सम्पन्न गर्नुपर्दछ। ओम केशवाय नमः। यो पहिलो मन्त्र उच्चारण गर्दै भगवानका परम पावन चरण कमल अर्थात् दुवै खुट्टाहरूको पूजा गर्नुपर्छ। ओम नारायण नमः। यो मन्त्र भन्दै भगवानका गुल्फ अर्थात् दुवै कुचाहरूमा पुष्प र चन्दन अर्पण गर्नुपर्छ। ओम माधवाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानका दुवै जाँघ अर्थात् तिग्राहरूको भक्तिपूर्वक पूजा गर्नुपर्छ। ओम गोविन्दाय नमः। यो मन्त्र भन्दै भगवानको कटी भाग अर्थात् कम्मरको स्थानमा अक्षता चढाउनुपर्छ। ओम विष्णवे नमः। यो मन्त्र उच्चारण गर्दै साक्षात चराचर

वामनाय नमः। यो मन्त्र भन्दै संसारलाई दान दिने भगवानका दुवै बाहु अर्थात् हातहरूको पूजा गर्नुपर्छ। ओम श्री धराय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको परम मनोहर मुख कमलको पूजा गर्नुपर्छ। ओम ऋषिकेशाय नमः। यो मन्त्र भन्दै समस्त इन्द्रियका स्वामी भगवानका दिव्य नेत्र अर्थात् आँखाहरूको पूजा गर्नुपर्छ। ओम पद्मनाभाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको नाभिको पूजा गर्नुपर्छ, जहाँबाट ब्रह्माजीको उत्पत्ति भएको थियो। ओम दामोदराय नमः। यो मन्त्र भन्दै यशोदा माताले डोरीले बान्नु भएको भगवानको उदर र ललाट अर्थात् निधारको पूजा गर्नुपर्दछ। ओम शंकरषणाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको शिर अर्थात् टाउको र कपालको भागमा पुष्प चढाउनु पर्छ। ओम प्रद्युम्नाय नमः। यो मन्त्र भन्दै भगवानको नासिका अर्थात् नाकको भागको पूजा गर्नुपर्दछ। ओम अनिरुद्राय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानको कण्ठ र छातीको सन्धिको पूजा गर्नुपर्दछ। ओम पुरुषोत्तमाय नमः। यो मन्त्र भन्दै साक्षात पुरुषोत्तम भगवानको सम्पूर्ण महाशरीरको एकैचोटि पूजा गर्नुपर्छ। ओम अध्यक्षजाय नमः। यो मन्त्र उच्चारण गर्दै भगवानका दुवै कानको भागको पूजा गर्नुपर्छ। नरसिंहाय नमः। यो मन्त्र भन्दै भगवानको सिंह जस्तै पराक्रमी काँधहरूको पूजा गर्नुपर्दछ। ओम अच्युताय नमः। यो मन्त्र उच्चारण गर्दै कहिल्यै स्वरूपबाट नखस्ने भगवानको जिब्रो र मुखभित्रको भागको ध्यान गरी पूजा गर्नुपर्छ। जनार्दनाय नमः। यो मन्त्र भन्दै समस्त जनताका लागि दुःख हर्ने भगवानका दुवै घुँडाको पूजा गर्नुपर्छ। ओम उपेन्द्राय नमः। यो मन्त्र उच्चारण गर्दै इन्द्रका भाइको रूपमा रहेका भगवानका खुट्टाका औँलाहरूको पूजा गर्नुपर्छ। ओम हरये नमः। यो मन्त्र भन्दै पाप हरण गर्दै भगवानको पिठ्यूको भागको पूजा गर्नुपर्छ। ओम कृष्णाय नमः। यो अन्तिम चौबिसौं मन्त्र उच्चारण गर्दै साक्षात सच्चिदानन्द धन श्री कृष्णको शिखादेखि नखसम्मको समस्त अङ्गहरूको पूर्ण पूजा गर्नुपर्दछ। हे नारद, यसरी चौबिस नामहरूद्वारा चतुर्थी विभक्ति लगाएर भगवानको शिखादेखि नखसम्म सम्पूर्ण चौबिस अङ्कको क्रमबद्ध पूजा गरिसकेपछि हातमा सुगन्धित पुष्पहरू, तुलसीका पत्रहरू र अन्य पूजोपचारका सामग्रीहरू लिएर प्रत्येक एक एक वस्तुलाई मन्त्रसहित समर्पण गर्दै साक्षात पुरुषोत्तम भगवानको महापूजन सम्पन्न गर्नुपर्छ। यो विधि जसले गर्छ उसको शरीर र घर साक्षात मन्दिर जस्तै पवित्र र दिव्य ऊर्जाले भरिन्छ। अङ्ग पूजा समाप्त भएपछि भगवानलाई सुगन्धित धूप र घिउको दीप देखाउनु पर्छ। धूप अर्पण गर्दा वनका पवित्र जडीबुटीहरू र गुगलको धूप बाल्नु पर्छ, जसले वायुमण्डललाई सुगन्धित बनाउँछ। दीप अर्पण गर्दा गाईको शुद्ध घिउमा कपासको बत्ती बालेर भगवानको अगाडि

धूप अर्पण गर्दा वनका पवित्र जड़ी बुटीहरू र गुगलको धूप बाल्नु पर्छ, जसले वायुमण्डललाई सुगन्धित बनाउँछ। दीप अर्पण गर्दा गाईको शुद्ध घिउमा कपासको बत्ती बालेर भगवानको अगाडि नैवेद्य अर्पण गरिसकेपछि भगवानलाई पुनः एकपटक आचमनका लागि जल दिनु पर्दछ र मुख शुद्धिका लागि सुगन्धित मसलायुक्त ताम्बुल अर्थात् पानको पात, सुपारी, अलैँची र ल्वाङ अर्पण गर्नुपर्दछ। आदरणीय श्रोता सुताजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, साक्षात भगवान नारायणले नारदलाई पुरुषोत्तम मासको व्रतको अन्तर्गत गरिने मूर्तिको प्राण प्रतिष्ठा, ऋग्वेद र यजुर्वेदका मन्त्रहरूको शक्ति, स्वाहाध्वनिको महत्व र आसनदेखि अक्षतासम्मका उपचारहरू तथा 24 नामहरूद्वारा चतुर्थी विभक्ति लगाएर गरिने अङ्ग पूजाको यो परम दुर्लभ साङ्गोपाङ्ग तान्त्रिक र शास्त्रीय विधि सविस्तार वर्णन गर्नुभयो। महर्षि वाल्मीकिले राजा दृढ धनवालाई यो विधि सुनाएर उनको आत्मिक चेतनालाई पूर्ण रूपमा स्थिर र पवित्र गराउनुभयो। राजा दृढ धनवा यो विधि सुनेर संसारकै सबैभन्दा धनी र सुखी मानिस भएको महसुस गर्न थाले। हे ऋषिहरू, यो 21 अध्याय पुरुषोत्तम मासको पूजा विधिको त्यो महाप्राण हो जसले जड मूर्तिलाई पनि साक्षात चैतन्य ईश्वरमा बदल्ने सामर्थ्य राख्दछ। जो मनुष्य यो 21 अध्यायको परम पावन कथालाई प्राण प्रतिष्ठाको यस विधिलाई परम श्रद्धाका साथ सुन्दछ, सुनाउँदछ वा आफै पाठ गर्दछ, उसका घरमा स्थापित देवी देवताहरू सधैँ जागृत रहन्छन्। उनको घरमा कहिले पनि अकाल मृत्यु, करिबी अनिकाल, भूत प्रेत वा कुनै पनि नकारात्मक ऊर्जाको प्रवेश हुन सक्दैन। उसले यस लोकमा आफ्ना समस्त सात्विक इच्छाहरू पूरा गरी पुत्र पौत्रको सुख भोगेर अन्त्यमा भगवान श्रीकृष्णको परम प्रिय वैकुण्ठ लोकमा गएर अमर आनन्द प्राप्त गर्दछ। आजको यो 21 अध्याय यही सम्पन्न भयो। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्रीकृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा वाल्मीकि संवादे पुरुषोत्तम मास व्रत विधि प्राण प्रतिष्ठा षोडशोपचार पूजन नाम 121 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सोच र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईँ अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800183007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9800076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032345451,
11: 9849528781।

0: बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 23 गते शनिबार, तदनुसार जुन महिनाको 6 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, खस्ती तिथि, धनिष्ठा नक्षत्र, इन्द्र आनन्दादि योग गर कर्ण प्रवर्ध योगा। आज चन्द्रमा मकर राशिमा अवस्थित, श्री सूर्य उत्तरायण। यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत भक्तिमा लीन वेद वेदाङ्गका अद्वितीय ज्ञाता त्रिकालदर्शी र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान यज्ञको अनुष्ठानमा दीक्षित हुनुभएका शौनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 20 अध्यायमा महर्षि वाल्मीकिको मुखारविन्दबाट निस्किएको त्यो परम पावन र कल्याणकारी श्री पुरुषोत्तम मास व्रतको प्रारम्भिक विधि विधान श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी व्रत बस्ने मनुष्यले ब्रह्म मुहूर्तमा उठ्नुपर्छ, शौच आदि कर्म र स्नान गरेर कसरी प्रातकालीन सन्ध्या र गायत्री जप गर्नुपर्दछ र कसरी घरको पवित्र भूमिलाई गाईको गोबरले लिपेर चामलद्वारा सुन्दर अष्टदल कमलको निर्माण गरी कलश स्थापना गरेर त्यसको माथि पहेँलो कपडामा श्री राधा कृष्णको मूर्ति स्थापित गर्नुपर्दछ। अब यो 21 अध्यायमा कथाले एउटा अत्यन्तै गुण आध्यात्मिक र शास्त्रीय रहस्यको क्षेत्रमा प्रवेश गर्दछ। कलशको माथि मूर्ति स्थापना गर्नु मात्र पूजाको पूर्णता होइन, जबसम्म त्यस मूर्तिमा साक्षात ईश्वरको दिव्य चेतना र प्राणको सञ्चार हुँदैन तबसम्म त्यो मूर्ति केवल एउटा भौतिक वस्तु मात्र रहन्छ। तसर्थ यस अध्यायमा साक्षात भगवान नारायणले देवर्षि नारदलाई मूर्तिको प्राण प्रतिष्ठाको त्यो परम गोप्य वैदिक र तान्त्रिक विधि विस्तारपूर्वक बताउनुहुनेछ, जसद्वारा एउटा धातु वा ढुङ्गाको मूर्ति साक्षात जीवित र जाग्दो देवताको रूपमा परिणत हुन्छ। यसका साथै भगवानलाई अर्पण गरिने आसन पाद्य आचमन पञ्चामृत स्नान वस्त्र योग्य पवित चन्दन र अक्षता जस्ता उपचारहरूको मन्त्र सहितको पूर्ण विधि यस अध्यायमा प्रकट हुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता मानसिक आकुल व्याकुलता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। आदरणीय श्रोता श्री नारायण भन्नुहुन्छ, हे मुनि श्रेष्ठ देवर्षि नारद, जब साक्षात भगवान श्री कृष्णले अर्जुनलाई पुरुषोत्तम मासको महिमा सुनाउनु भयो र महर्षि वाल्मीकिले राजा दृढधनुवालाई कलश स्थापनाको विधि बुझाउनु भयो, त्यसपछि मूर्तिको देवत्व जागृत गर्ने विधिको वर्णन सुरु गर्नुभयो। भगवान हरि देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुहुन्छ, हे नारद, जब भक्तले कलशको माथि तामाको पात्रमा श्री राधा कृष्णको सुन्दर प्रतिमा स्थापित गर्दछ तब सबैभन्दा पहिले त्यस प्रतिमालाई आध्यात्मिक रूपमा शुद्ध र जागृत गर्नु परम आवश्यक हुन्छ। हे नारद, शास्त्रको यो अकाट्य नियम छ कि यदि कुनै धातु जस्तै सुन चाँदी तामा पित्तल वा अष्ट धातु अथवा ढुङ्गाको मूर्तिलाई विधिपूर्वक संस्कार गरिएन भने त्यो मूर्ति केवल धातु वा निर्जीव पदार्थ मात्र रहन्छ। त्यस्तो संस्कारविहीन मूर्तिमा पूजा गर्दा न त कुनै आध्यात्मिक फल मिल्दछ न त भगवानको कृपा नै प्राप्त हुन्छ, किनकि त्यहाँ भगवानको चेतना जागृत भएको हुँदैन। तसर्थ धातुको त्यस जड शरीरमा परमात्माको परम चेतनालाई भित्राउनका लागि प्राण प्रतिष्ठाको विधि अनिवार्य रूपमा गर्नुपर्दछ। प्राण प्रतिष्ठा गर्नुभन्दा अगाडि त्यस प्रतिमालाई अग्निद्वारा शुद्ध अर्थात् अग्निको माध्यमबाट शुद्धिकरण गर्नुपर्छ। अग्निको अर्थ यहाँ भौतिक आगोमा मूर्तिलाई जलाउनु वा पगाल्नु होइन, बरु मन्त्रहरूको तेज र रापद्वारा अथवा घिउ र महको लेप लगाएर वा सुवर्ण शलाका अर्थात् सुनको सानो सियोद्वारा मूर्तिको आँखाहरू खोल्ने नेत्रोन्मिलन संस्कार गर्नु हो। पवित्र मन्त्रहरूको उच्चारणद्वारा मूर्तिको धातुमा रहेका निर्माणकालीन समस्त दोषहरू कालीगढको हस्त स्पर्शबाट लागेका अशुद्धिहरू र अन्य प्रदूषणहरूलाई पूर्ण रूपमा जलाएर भस्म गर्नु नै अग्निशुद्धि।

अग्निको यो मन्त्रमय शुद्धिकरणपछि मात्र यो मूर्ति प्राण प्रतिष्ठाका लागि योग्य र पवित्र बन्दछ। भगवान नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब मूर्तिको अग्नि र मन्त्रद्वारा पूर्ण शुद्धि हुन्छ तब वेद र शास्त्रका मन्त्रहरूलाई राम्रोसँग जान्ने पवित्र आचरण भएका र जितेन्द्रिय भएका ब्राह्मणहरू जसले वेदोक्त मन्त्रहरूको मर्म बुझेका हुन्छन् तिनीहरूद्वारा प्राण प्रतिष्ठाको मुख्य कार्य प्रारम्भ गर्नुपर्छ। त्यस विद्वान ब्राह्मणले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र गरी साक्षात पुरुषोत्तम भगवानको ध्यान गर्दै आफ्नो दाहिने हातको अङ्गुठा अर्थात् बुढी औँलालाई त्यस स्थापित गरिएको मूर्तिको हृदय भागमा अर्थात् छातीको बीचमा दृढताका साथ निरन्तर राख्नुपर्छ। ब्राह्मणले आफ्नो अङ्गुठालाई भगवानको हृदयमा राखेर यो ध्यान गर्नुपर्दछ कि उनको आफ्नै प्राणशक्ति र ब्रह्माण्डको दिव्य चेतना त्यस प्रतिमाभित्र प्रवेश गरिरहेको छ। त्यस समयमा उनले ऋग्वेदको परम शक्तिशाली र सुप्रसिद्ध विष्णुकुलको महामन्त्र तदिष्टौ परम पदम सदा पश्यन्ति सूर्य यो उच्च र स्पष्ट स्वरमा निरन्तर उच्चारण गर्नुपर्छ। यो मन्त्र साक्षात भगवान पुरुषोत्तमको बीज मन्त्र समान हो जसले ब्रह्माण्डको व्यापक विष्णु चेतनालाई एक ठाउँमा केन्द्रित गर्ने सामर्थ्य राख्दछ। त्यसपछि ब्राह्मणले अत्यन्तै श्रद्धा र एकाग्रताका साथ ती प्राण प्रतिष्ठाका विशिष्ट मन्त्रहरूको पाठ गर्दै मूर्तिको भित्र प्राणको आवागमन र स्थिरताको प्रार्थना गर्नुपर्छ। मन्त्रको भाव यो हुनु पर्दछ कि त्यस स्थापित गरिएको राधा कृष्णको मूर्तिमा साक्षात परमात्माका दिव्य प्राणहरू सदा सर्वदाका लागि प्रतिष्ठित रहन्। यस मूर्तिमा भगवानको चेतना स्थिर रहोस् र यो चेतना कहिले पनि बाहिर जान नपाओस्। यस मूर्तिमा प्राणहरू संलग्न रहन् र यसको देवत्व कहिले नष्ट नहोस्। अर्थात् यो मूर्ति अब केवल धातुको टुक्रा होइन, यो त साक्षात ईश्वरको जीवित र जाग्दो महाशरीर बनोस्। भगवान श्रीहरि अगाडि भन्नुहुन्छ, हे देवर्षि, यस प्रकार ऋग्वेदका मन्त्रहरू र हृदयमा अङ्ग गुष्ठको स्पर्श गरिसकेपछि त्यस प्रतिमामा पूर्ण रूपमा देवत्व अर्थात् भगवानको वास्तविक स्वरूप र अलौकिक शक्ति प्रकट गर्नका लागि प्रतिमामा देवत्व ल्याउने यजुर्वेदका परम पावन प्राण प्रतिष्ठा सूक्त र मन्त्रहरूको पाठ पढ्नु पर्दछ। यजुर्वेदका ती मन्त्रहरूको उच्चारण गर्दा प्रत्येक मन्त्रको अन्त्यमा अत्यन्तै पवित्र तेजस्वी र कल्याणकारी स्वाहा शब्दको ध्वनि उच्चारण गर्नुपर्दछ। स्वाहा शब्दको उच्चारण गर्ने बित्तिकै ब्रह्माण्डको अदृश्य दिव्य ऊर्जा र भगवान पुरुषोत्तमको प्राण शक्ति आकाशबाट ओर्लिएर त्यस धातुको प्रतिमाको भित्र प्रवेश गर्दछ। मन्त्रहरूको घोर गर्जन र स्वाहाको पावन ध्वनिले गर्दा त्यस मूर्तिभित्र साक्षात प्राणको प्रतिष्ठा हुन्छ। जब यो विधि पूर्ण हुन्छ तब त्यो धातुको मूर्ति साक्षात श्री राधा कृष्णको दिव्य र जाग्दो स्वरूपमा परिणत हुन्छ जसले भक्तको भावना आँसु र पूजालाई प्रत्यक्ष रूपमा ग्रहण गर्न सक्दछ। यस प्रकार प्राणहरूलाई प्रतिमामा पूर्ण रूपमा स्थापित गरिसकेपछि व्रत बस्ने मनुष्यले आफ्ना दुवै आँखाहरू बन्द गरेर हृदयमा साक्षात गोलोक बिहारी पिताम्बरधारी मयूर मुकुटधारी मुरलीधर भगवान श्री पुरुषोत्तम नारायणको दिव्य र मंगलकारी रूपको ध्यान गर्नुपर्छ। ध्यान गर्दा मनमा यो दृढ विश्वास हुनुपर्छ कि मेरो अगाडि कलशको माथि जो मूर्ति विराजमान छ त्यो कुनै जड वस्तु होइन, बरु साक्षात भगवान श्रीकृष्ण र राधाजी मेरो कुटीमा मलाई अनुग्रहित गर्नका लागि प्रत्यक्ष रूपमा आउनुभएको छ। उहाँको यो अङ्ग अङ्गबाट करोडौं सूर्यको प्रकाश निस्किरहेको छ। आदरणीय श्रोता, भगवान नारायण भन्नुहुन्छ, हे नारद, जब मूर्तिमा प्राण प्रतिष्ठा र ध्यानको कार्य सम्पन्न हुन्छ तब भगवानको स्वागत र सत्कारका लागि षोडशोपचार पूजा अर्थात् सोह्र प्रकारका सेवाहरूको क्रमशः आरम्भ हुन्छ। सबैभन्दा पहिले भगवानलाई बस्नका लागि पावन आसन अर्पण गर्नुपर्छ। व्रत बस्ने मनुष्यले हातमा चन्दन अक्षता र फूल लिएर भगवानको अगाडि अत्यन्तै विनम्र भावले यो प्रार्थना गर्नुपर्छ कि हे देव देवेश, हे पुरुषोत्तम, हे सम्पूर्ण ब्रह्माण्डका स्वामी र भक्तहरूको कष्ट हरण गर्ने प्रभु, म हजुरको स्वागतको लागि यो परम सुन्दर सुवर्ण
र रत्नहरूले जडित सुखदायक र पवित्र आसन हजुर र माता श्री राधाजीका लागि अर्पण गरिरहेको छु। कृपा गरेर यस आसनमा विराजमान हुनुहोस् र मेरो पूजालाई स्वीकार गर्नुहोस्। यसरी आसन अर्पण गरिसकेपछि भगवानको दोस्रो सत्कारको रूपमा पाद्य अर्थात् भगवानको चरण कमल धुनको लागि जल अर्पण गर्नुपर्छ। भगवान श्रीहरि भन्नुहुन्छ, हे नारद, पाद्य अर्पण गर्दा भक्तले भगवानसँग प्रार्थना गर्दै भन्नुपर्छ कि हे प्रभु, गंगा, यमुना, गोदावरी र सरस्वती आदि ब्रह्माण्डका समस्त पवित्र तीर्थहरू र नदीहरूसँग प्रार्थना गरेर उनीहरूको आज्ञा र कृपाद्वारा ल्याइएको यो परम शुद्ध सुगन्धित र चिसो जल हो। यो जल अत्यन्तै कोमल र सुखपूर्वक स्पर्श गर्न योग्य छ। यसको स्पर्शले हृदयमा शीतलता मिल्दछ। हे भगवान्, हजुरका ती परम पावन चरण कमलहरू धुनका लागि भगवान पुरुषोत्तम त केवल भावको भोको हुनुहुन्छ। तसर्थ मनुष्यले आफ्नो शारीरिक क्षमता अनुसार यो व्रतका विभिन्न विकल्पहरू अपनाउन सक्दछन्। तर मुख्य उद्देश्य यो हुनुपर्छ कि कुनै पनि हालतमा व्रतको नियम भङ्ग हुनुहुँदैन। यदि साधकको शरीर बलियो छ र उसमा दृढ इच्छा शक्ति छ भने उसले केही पनि नखाई पूर्ण रूपमा निराहार बसेर पुरुषोत्तम मासको व्रत गर्नुपर्दछ। निराहार व्रतलाई सबैभन्दा उत्तम र उच्च कोटिको मानिएको छ। तर यदि कुनै कारणवश साधक निराहार बस्न सक्दैन, उसको शरीरले धान्न सक्दैन भने शास्त्रले उसलाई दोस्रो विकल्प दिएको छ। उसले केवल गाईको शुद्ध घिउ पिएर वा कसैसँग मागेको शुद्ध दूध पिएर व्रत बस्न सक्दछ। मागेको दूधको अर्थ यो हो कि जसमा आफ्नो कमाइ वा अहंकारको भावना नहोस्, केवल भिक्षा स्वरूप प्राप्त भएको दूध होस्। यदि दूध र घिउले मात्र पनि शरीर चल्न सक्दैन र साधक कमजोर महसुस गर्दछ भने उसले आफ्नो शक्ति र सुविधा अनुसार पवित्र फलफूलहरूको सेवन गरेर अर्थात् फलाहार गरेर यो व्रत पूरा गर्न सक्दछ। फलहरूमा केरा, आँप वा काँक्रो जस्ता सात्विक फलहरू खान सकिन्छ। हे राजन, जो बुद्धिमान पुरुष छन् उनीहरूले आफ्नो शरीरको अवस्थालाई विचार गरेर जसरी हुन्छ व्रतको नियम भङ्ग नहुने गरी यी विकल्पहरू मध्ये कुनै एकको चयन गरेर व्रतको प्रतिष्ठा जोगाउनु पर्दछ। महर्षि वाल्मीकि व्रतको व्यापकता र यसको अनिवार्यतालाई प्रकाश पार्दै भन्नुहुन्छ, हे महाराज दीर्ण धनवा, यो जुन आहार, विचार, बाणी र वस्त्रको नियम मैले तिमीलाई पुरुषोत्तम मासको लागि बताएको छु, यो नियम केवल यसै महिनामा मात्र सीमित छैन। यदि कुनै साधकले वर्षका अन्य दुईवटा पवित्र महिनाहरू अर्थात् कार्तिक महिना अथवा माघ महिनामा पनि कुनै व्रत बस्दछ भने उसले अनिवार्य रूपमा यी सबै नियमहरूको अक्षरश पालन गर्नुपर्दछ। शास्त्रको यो अकाट्य सत्य हो कि यदि कुनै मनुष्यले नियम बिना आहारको शुद्धि नगरी र वाणीको संयम नराखी जतिसुकै ठूलो व्रत वा तपस्या गरे पनि उसले त्यस व्रतको वास्तविक, आध्यात्मिक र भौतिक फल कहिले पनि प्राप्त गर्न सक्दैन। नियम बिनाको व्रत केवल शरीरलाई दुःख दिने एउटा व्यर्थको क्रिया मात्र बन्दछ। तसर्थ फल प्राप्तिका लागि नियमको पालन गर्नु अनिवार्य हुन्छ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, अब म तिमीलाई यस पुरुषोत्तम मासमा गरिने एउटा यस्तो महापूजाको बारेमा बताउँछु जसको अनुष्ठान मात्रले मनुष्यका सात जन्मका ठूला ठूला पापहरू पनि क्षणभरमै जलेर खरानी हुन्छन्। यस पवित्र महिनामा साधकले आफ्नो घरमा साक्षात नारायणको स्वरूप मानिने शालिग्राम शिलाको अगाडि बसेर पूर्ण भक्तिभावका साथ कुल 1,00,000 तुलसीका पवित्र पातहरूद्वारा 1,00,000 तुलसी दलबाट शालिग्राम भगवानको महापूजन गर्नुपर्छ। प्रत्येक तुलसीको पात शालिग्राममा अर्पण गर्दा ओम नमो भगवते वासुदेवाय अथवा ओम पुरुषोत्तमाय नमः मन्त्रको उच्चारण गर्नुपर्दछ। तुलसी माता भगवान श्रीहरिको प्राण भन्दा पनि प्यारी हुनुहुन्छ। जब पुरुषोत्तम मास जस्तो दिव्य महिनामा साक्षात शालिग्रामको माथि 1,00,000 तुलसीका दलहरू समर्पण गरिन्छ, तब त्यसबाट